गर्यो है त्यो ईश्वरको रचनालाई कस्तो खेल हो यो प्रकृतिसँग बुझ्दैन बुझ्ने बुझ्दैन बुझ्ने बुझ्दैन बुझ्ने झेलेकै हो प्रकृतिले पनि सम्झेर सम्झनै नसक्ने सम्झेर सम्झनै नसक्ने